0: सबब इमदादी कार्रवाई में दुखियाई पेश थी। केपीए के सलाहकार समर हारून बिलोर है जिंदगी जो को भी मुतबादिल न है, फोतिन के वारसन की मदद कई वेंदी। सीसीपीओ पिशावर है साने के जिम्मेवार खिलाफ केस दाखिल कयो वेंदो।
1: 214 members rose in favor of the motion.
0: آج ایمر جاری اسپیکر ایاز صادق جی صدارت ہیٹ پارلیمنٹ جو گڑیل اجلاس وفاق وزیر طارق فضل چودھری کے پی ایم ایمرجنسی گورنر راج وارو حکم پارلیمنٹ

0: آپریشن دوران بھارتی پراکسی فتنت الہندوستان جا پنج دہشت گرد مارجی ویا. سیکورٹی ذریعے موجب مستونگ میں کاروائی دوران ب دہشت گرد مارجی ویا، 104 افغان شہری گرفتار. تربت میں انسانی اسمگلنگ کی کوشش ناکام بنائے 104 افغان شہری.
1: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز،
2: برٹ ٹو یو بائے سپر وائٹ آئل فری بیوٹی کریم، منفرد اور جدید فارمولیشن کے ساتھ آپ کو گورا بنائے. سپر وائٹ آئل فری بیوٹی کریم کے نیچرل منرلز جو دے بنا چپ چپ کے چہرے پر نکھار صرف چند دنوں میں. آپ پروڈکٹ بائے اکسا کاسمیٹکس پاکستان.
3: مٹیاری کے ہو تو آواز بھی مٹیاری کی ہے، سنتے رہو جی ایف ایم 91.6.
4: فائنلی اب تھوڑا می ٹائم بنتا ہے. ہاں تو آڈیشن میں بزی رہیں کی تم اسٹرابری والی کی.
5: میں سپر وائٹ کی رائس کریم یوز کرتی ہوں جس میں پایا جانے والا کوجک ایسڈ سکن کو ہیلدی رکھتا ہے اینڈ گلوئنگ رکھتا ہے.
6: میرے فیس پہ آئل بہت ہوتا ہے اس لیے فریش سکن کے لیے سپر وائٹ آئل فری کریم.
5: اور میں یوز کرتی ہوں سپر وائٹ ٹرمرک کریم جس کے یوز سے میری رنگت رہتی ہے گوری. اینڈ آئی ایم یوزنگ وائٹامن سی کریم فار بیسٹ اینڈ گلوئنگ کلین سکن.
6: اچھا ویریئنٹ سب کے ڈفرینٹ لیکن چوائس سب کی ہے.
7: سپر وائٹ
8: खुशखबरी खुशखबरी खुशखबरी हाने अवां के परेशान थण जी का भी जरूरत ना आहे. जे करे तहां के भी बीमारी में मुब्तला आयो या बीमारी पुरानी थी वई आहे त उन बीमारी जो इलाज हैदराबाद शहर में सिंध होम्योपैथिक क्लिनिक ते कयो वेंदो आहे. सिंध होम्योपैथिक क्लिनिक हैदराबाद में होम्योपैथिक डॉक्टर मोहम्मद अल फॉर होम्योपैथन अस्पताल नवाबशाह मरीजन जो चेकअप इलाज होम्योपैथिक तरीके से कंदा आहिन. अल्हम्दुलिल्लाह केतरा ही मरीज सेहतयाब थी चुका आहिन. आवां बे एक दफो आजमाए दिसो. चेकअप फीस सिर्फ 300 रुपया. क्लिनिक में मेडिकल स्टोर की सहूलत पिण मौजूद है. क्लिनिक जो टाइम आई डी है हर छंछर का खमीस ताई सुबुह जो 10 बजे का शाम 5 बजे ताई जुमो मोकल आहे. एड्रेस सिंध होम्योपैथिक क्लिनिक बदीन स्टॉप रोड पुरानी सब्जी मंडी एमसीबी बैंक जे सामू नया पुल हैदराबाद. वधिक मालूमात जे लाए राब्तो करियो 0306244770.
9: हक सच जो आवाज गीत संगीत जो आवाज जे हैदराबाद मटियारी एफएम 91.6 सिंध जो आवाज बुधंदा रहो.